0: नहीं बल्कि दौड़ाओ, मेरा मतलब है कि जल्दी जल्दी करो, एक दो उम्मीदवार को जल्दी बुलाओ।
1: बहुत अच्छा सरकार, उम्मीदवार नंबर एक, चलिए।
2: गुड मॉर्निंग सर।
0: गुड मॉर्निंग, बैठ जाइए। आप जानते हैं कि ये इंटरव्यू किस पोस्ट के लिए है?
2: यस सर, स्टेनोग्राफर के लिए। मेरी टाइप की स्पीड 60 है सर, और शॉर्ट हैंड की स्पीड 150।
0: बस 150?
2: सर वैसे तो 170 तक भी हो जाती है।
0: मुझे अफसोस है कि हमें आप जैसे उम्मीदवारों की जरूरत नहीं है
2: जी।
0: मेरा मतलब है कि हमें ऐसे कैंडिडेट की जरूरत है जिसकी शॉर्ट हैंड की स्पीड की कोई लिमिट ना हो, बल्कि शॉर्ट हैंड उसकी जिंदगी का एक हिस्सा बन चुकी हो।
2: तो फिर मैं वही कैंडिडेट हूँ सर जिसकी आपको तलाश है।
0: वो कैसे?
2: शॉर्ट हैंड मेरी जिंदगी का हिस्सा ही नहीं, बल्कि मैं खुद शॉर्ट हैंड का एक मुजस्मा हूँ। जितने उम्मीदवार इस वक्त इंटरव्यू के लिए आए हैं ना, उन सब में शॉर्ट हैंड साइज मेरा ही है। यानी कि मेरा कद सिर्फ 3.5 फीट है।
0: ओ, समझा।
2: और मेरा जन्म भी तो शॉर्ट हैंड में हुआ था
0: जी। जन्म शॉर्ट हैंड में?
2: यस सर।
0: अब समझा। तो
2: वैसे मेरा तो लव अफेयर भी शॉर्ट हैंड में हुआ था।
0: लव अफेयर भी शॉर्ट हैंड में हुआ?
2: यस सर। और लड़के लड़कियां तो कई कई साल तक छिप छिप कर मिलते हैं, सिनेमा देखने जाते हैं, रेस्टोरेंट में जाते हैं, वहां जाकर छोले और कुलचे खाते हैं, तब जाकर कहीं उन्हें यह महसूस होता है कि उन्हें मोहब्बत हो गई। सिर्फ इतना ही नहीं सरकार, फिर लड़के के रिश्तेदार या लड़की की माँ, मामी, चाची या फूफा वगैरह उनकी मोहब्बत में रोड़े अटकाने शुरू कर देते हैं। अगर मैं एक मोहब्बत की दास्तान सुनाने लगूं सरकार, तो सुबह से शाम हो जाए, और लिखने लगूं तो कम से कम 20 फुल स्केप सफे भर जाएं, और दास्तानें फिर भी खत्म ना हो। लेकिन अपने केस में तो वही शॉर्ट हैंड वाला मामला। मैं एक दिन बस स्टॉप पर बस के इंतजार में लाइन में खड़ा था, मेरे आगे एक लड़की खड़ी थी। न मैंने उसे कभी वैसे देखा और न कभी उसने मुझे देखा। लाइन में खड़े खड़े मुझे खांसी आ गई और फिर उस लड़की को भी खांसी आ गई। बस मोहब्बत हो गई।
0: बस इतनी सी बात पर मोहब्बत हो गई?
2: मोहब्बत ही नहीं सर, बल्कि शादी भी हो गई।
0: शादी भी हो गई?
2: और वो शादी भी शॉर्ट हैंड में सर। यानी कि न कोई ठाका न कोई सगाई, बस यूं समझिए सरकार, चट खांसी और पट पिया। और शादी के बाद बच्चे भी हुए, तो वो भी शॉर्ट हैंड में।
0: बच्चे भी शॉर्ट हैंड में?
2: यस सर, 6 साल में 12 बच्चे।
0: ओह माय गुडनेस, 6 साल में 12 बच्चे? वो कैसे?
2: ये शॉर्ट हैंड तो बिल्कुल सिंपल है सर, यानी कि एक एक साल में एक एक जोड़ा।
0: ओ।
2: अब तो आपको यकीन आ ही चुका होगा सरकार कि जो काम बाकी के उम्मीदवार 1 घंटे में करेंगे, मैं वही काम सिर्फ 5 मिनट में कर सकता हूँ।
0: मेरा ख्याल है कि अगर मैंने आपको इस दफ्तर में मुलाजिम रख भी लिया, तो अगर इस कंपनी का दिवाला 1 साल में निकलना होगा, तो आपकी वजह से 1 महीने में निकल जाएगा शॉर्ट हैंड में।
2: जी
0: जी हाँ, अब आप जा सकते हैं, मुझे आप जैसे उम्मीदवारों की जरूरत नहीं है। अब आप शॉर्ट हैंड में, यानी कि फटाफट इस कमरे से तशरीफ ले जाएं तो बेहतर है।
2: ऑलराइट सर।
0: राधेलाल।
1: आया हुजूर।
0: दूसरे उम्मीदवार को बुलाओ।
1: जो हुकुम सरकार। उम्मीदवार नंबर 2, चलिए इंटरव्यू के लिए।
3: मैं एक कमिंग सर।
0: आइए बैठिए। आप जानते हैं कि आप किस पोस्ट के लिए इंटरव्यू देने आए हैं?
3: ये सर, स्टेनोग्राफर की पोस्ट के लिए। मेरी टाइप और शॉर्ट हैंड की स्पीड।
0: अजी, गोली मारिए टाइप और शॉर्ट हैंड की स्पीड को।
3: हाँ जी।
0: मेरा मतलब है कि हमें ऐसे उम्मीदवार की जरूरत नहीं है जिसकी लियाकत सिर्फ टाइप और शॉर्ट हैंड तक ही महदूद हो। हमें ऐसे उम्मीदवार की जरूरत है जो हाजिर जवाब हो, दिलचस्प हो। अच्छा ये बताइए, आप कितने भाई हैं?
3: हम थे तो 5 भाई, लेकिन अब सिर्फ 4 रह गए।
0: आपके 5वें भाई को क्या हुआ?
3: जी क्या बताऊं सरकार, उसने खुदकुशी कर ली।
0: ओह, बहुत अफसोस की बात है। खुदकुशी कैसे कर ली? मेरा मतलब है कि वो गाड़ी के नीचे आके मर गया, या दरिया में छलांग लगाकर, या जहर खाकर, या छत से कूदकर?
3: जी जी नहीं, उस बेचारे ने शादी कर ली।
0: ओह, शादी कर ली। खैर जाने दीजिए। ये बताइए कि अगर आपके घर और दफ्तर के दरमियान 2 गलियां, 3 बाजार, 4 सड़कें, 5 चौराहे और 6 मोड़ हों, तो बताइए कि आपका घर उस दफ्तर से कितनी दूर है?
3: सरकार, मेरा घर दफ्तर से कितनी भी दूर क्यों न हो, मैं आपको यकीन दिलाता हूं कि मैं दफ्तर हर रोज ऐन वक्त पर आया करूंगा।
0: जी। आप पहले भी किसी दफ्तर में काम कर चुके हैं?
3: अब आप एक दफ्तर की बात करते हैं जनाब, अगरचे मेरा कुल तजुर्बा 6 साल का है, लेकिन मैंने कम से कम 1 दर्जन दफ्तरों में काम किया होगा, यानी कि हर दफ्तर में 6-6 महीने।
0: صرف 6-6 مہینے؟
3: جی
0: اس کا مطلب ہے کہ آپ کا کام کسی کو پسند نہیں آیا؟
3: ایسا نہیں جناب، بلکہ میرا کام ہر افسر نے پسند کیا، ہر افسر کو مجھ سے محبت ہو گئی،
0: اور وہ محبت پھر جلدی جلدی ٹوٹتی ہے۔
3: جی ہاں جی ہاں، آپ نے وہ شعر تو سنی رکھا ہوگا کہ زندگی پیار کی 2-4 گھڑی ہوتی ہے، ایک دفتر میں جب میں بھرتی ہوا تو میری تنخواہ 100 روپے مقرر کی گئی، میرے کام سے خوش ہو کر میری تنخواہ دوسرے مہینے 150 روپے کر دی گئی۔
0: یعنی کہ ایک ہی مہینے کے بعد آپ کی تنخواہ 1.5 کر دی گئی؟
3: جی جی جی جی، صرف اتنا ہی نہیں سر، تیسرے مہینے 200 روپے، چوتھے مہینے 250 روپے، اور پانچویں مہینے 300 روپے، اور چھٹے مہینے 350 روپے۔
0: شاباش، اتنی ترقی کر لی آپ نے اور پھر بھی وہ نوکری چھوڑ دی، کیوں؟
3: کیا کرتا جناب، نوکری تو چھوڑنی تھی، گزارا جو نہیں ہوتا تھا۔
0: او گزارا جو نہیں ہوتا،
3: جی جی جی، کیونکہ تنخواہ تو مجھے ایک بار بھی نہیں ملی۔
0: سمجھ میں آیا۔ دیکھیے
3: جی،
0: آپ اس دفتر میں مان لیجئے کام کر رہی ہیں، اور باہر سے ایک لڑکی سیٹی بجاتی ہے، تو آپ کیا کریں گے؟
3: اس کی پہلی سیٹی پر تو میں خاموش رہوں گا، کیونکہ میں سمجھوں گا کہ شاید وہ سیٹی آپ کو بجا رہی ہے۔ اس کی دوسری سیٹی پر میں سیٹی کا جواب سیٹی سے دوں گا۔
0: اور اگر اس نے اشارہ کر کے آپ کو دفتر سے باہر بلایا تو؟
3: تو میں الٹا اسے اشارہ کر کے دفتر کے اندر بلا لوں گا۔
0: لیکن آپ یہ جانتے ہیں کہ اس کے دفتر کے اندر آنے سے آپ کام نہیں کر پائیں گے،
3: اور اگر وہ باہر کھڑی رہی تو میں بھی کیسے کام کر پاؤں گا۔ اب آپ ہی بتائیے نا جناب، اگر کوئی لڑکی آپ کے کمرے کے باہر کھڑی اس انتظار میں ہو کہ آپ اسے بلائیں، تو بھلا آپ کوئی کام کر پائیں گے؟
0: اب آپ جا سکتے ہیں۔
3: اچھا، وہ ابھی تو میری انٹرویو ختم نہیں ہوئی نا، ابھی تو آپ میرے حاضر جواب اور دلچسپ ہونے کا امتحان لے رہے تھے، اس پوسٹ کے بارے میں تو آپ نے ایک بھی سوال نہیں پوچھا۔
0: جو پوچھنا تھا وہ میں نے پوچھ لیا، اب آپ جا سکتے ہیں۔ رادھے لال
1: آیا سرکار،
0: بلاؤ تیسرے امیدوار کو، جلدی بلاؤ۔
1: جو حکم، تیسرے امیدوار آ جائیں انٹرویو کے لیے۔
4: مے آئی کم ان سر؟
0: یس یس، کم ان۔ ہاؤ سویٹ،
4: ہاؤ سویٹ،
0: میرا مطلب ہے ہیو دا سیٹ۔ آپ کا نام؟
4: میرا نام ہے مس جلیبی والا۔
0: مس جلیبی والا، آپ ٹائپ تو جانتی ہی ہوں گی؟
4: ٹائپ؟ وائی ناٹ، وائی ناٹ۔
0: اور شارٹ ہینڈ بھی آتی ہی ہوگی آپ کو؟
4: شارٹ ہینڈ، وائی ناٹ۔ شارٹ کا مطلب ہے چھوٹا، اور ہینڈ کا مطلب ہے ہاتھ، ہے نا؟
0: ویری کریکٹ، ویری کریکٹ، بالکل ٹھیک کہا آپ نے۔
4: یہ دیکھیے میرے دونوں ہاتھ کتنے چھوٹے چھوٹے ہیں۔
0: ہاؤ لولی، مس جلیبی والا۔
4: یس سر۔
0: آپ کی شادی ہو چکی ہے؟
4: نہیں تو؟
0: ویری گڈ، تو ٹھیک ہے۔ آپ کو یہ سن کر خوشی ہوگی کہ یو آر ہیئر بائی الیکٹڈ۔
4: الیکٹڈ؟
0: میرا مطلب ہے سلیکٹڈ، یعنی کہ یہ نوکری آپ کو دے دی گئی اور آپ کو نوکری پر رکھ لیا گیا۔
4: او تھینک یو، تھینک یو مائی باس۔
0: رادھے لال
1: آیا سرکار،
0: باقی کے سب امیدواروں سے کہہ دو کہ ہم نے سلیکشن کر لیا ہے، وہ اب سب جا سکتے ہیں۔
1: بہت اچھا سرکار۔
0: مس جلیبی والا،
4: یس مائی باس۔
5: جناب میں بھی ایک امیدوار ہوں، انٹرویو کے لیے آیا تھا۔
0: میں نے آپ کو 2 بار کہلوایا ہے کہ آپ جا سکتے ہیں، سلیکشن ہو چکے۔
5: لیکن بنا انٹرویو مکمل ہوئے سلیکشن ہو گئی۔ آپ میرے ٹائپ کا ٹیسٹ لے لیجیے، شارٹ ہینڈ کا ٹیسٹ لے لیجیے۔
0: ٹائپ، شارٹ ہینڈ؟ بھائی مجھے ان چیزوں میں کوئی دلچسپی نہیں ہے، آپ کیوں اپنا وقت برباد کرتے ہیں اور ساتھ میں میرا وقت بھی برباد کر رہے ہیں؟
5: جی، پھر بھی میں آپ سے ریکویسٹ کروں گا کہ کم از کم آپ میری انٹرویو لے کر دیکھ تو لیجیے، میں بہت دور سے حاضر ہوا ہوں اتنا خرچ کر کے۔
0: اچھی بات ہے، یہ بات ہے تو پھر تیار ہو جائیے۔
5: میں تیار ہوں جناب۔
0: آپ بتلا سکتے ہیں کہ کھجور کے پیڑ اونچے اور انگور کے پیڑ نیچے کیوں ہوتے ہیں؟
5: جی جی نہیں۔
0: آپ جانتے ہیں کہ لیمو کھٹے کیوں ہوتے ہیں اور مرچی کڑوی کیوں ہوتی ہے؟
5: جی جی نہیں۔
0: اگر گوبھی کا بھاؤ 8 آنے کلو ہو تو گوبھی کے ایک پھول کے کتنے پیسے ہوں گے؟
5: یہ بھی نہیں بتلا سکتا۔
0: یہ خوبصورت سوٹ جو آپ نے پہن رکھا ہے، اس کے بنانے میں کتنے پاؤنڈ اور کتنے آؤنس اون خرچ ہوئی ہوگی؟
5: جی یہ بھی میں نہیں بتلا سکوں گا۔
0: یہ بھی نہیں بتلا سکوں گا، وہ بھی نہیں بتلا سکتا۔ اگر آپ کچھ نہیں جانتے، کچھ نہیں بتلا سکتے، تو آپ انٹرویو دینے آئے کیوں ہیں؟ میں نے کہا تھا نا آپ سے کہ آپ میرا وقت ضائع مت کیجیے۔
5: لیکن میں عرض کروں کہ ان سوالات کا اس نوکری سے کیا تعلق؟
0: تعلق ہے، ہر سوال کا نوکری سے تعلق ہے۔ اب آپ جا سکتے ہیں۔
5: جی
0: جی ہاں، اب آپ جا سکتے ہیں۔
5: جی اگر اس طرح کے بےتکے سوالات آپ سے پوچھے جائیں تو کیا آپ جواب دے پائیں گے؟
0: کیوں نہیں، ورنہ میں مینیجر کی کرسی پہ کیسے پہنچتا؟
5: جی क्या आप बतला सकते हैं कि आपके मूछे मुंह पर क्यों, गर्दन पर क्यों नहीं?
0: मूछे? ये कोई सवाल है भला?
5: अगर एक नाई कैंची से आपके सर के सारे बाल आधे घंटे में काट सकता है, तो चार नाई मिलकर उस्तरों से आपके सर के बालों को कितनी देर में सफा चट कर सकते हैं?
0: कमाल है, आप इंटरव्यू देने आए हैं या इंटरव्यू लेने?
5: जिस कुर्सी पर आप बैठे हैं ऐसी 562 कुर्सियों का कितना वजन होगा?
0: लेकिन मिस्टर, मैं कहता हूं कि आप यहां से...
5: लेकिन जो मेज आपके आगे पड़ी है उतनी 50 मेजें बनाने के लिए कितने दरख्त काटने पड़ेंगे?